0: called.
1: ये इसलिए कि उनके पास पैगंबर खुली दलीलें लाते थे तो ये कुफ्र करते थे, सो खुदा ने उनको पकड़ लिया, बेशक वो साहिब कुव्वत और सख्त अजाब देने वाला है।
0: وَلَقَدْ أَرْسَلْنَا مُوسَى بِآيَاتِنَا وَسُلْطَانٍ مُبِينٍ
1: और हमने मूसा को अपनी निशानियां और दलील रोशन देकर भेजा।
0: إِلَى فِرْعَوْنَ وَهَامَانَ وَقَارُونَ فَقَالُوا سَاحِرٌ كَذَّابٌ
1: یعنی فرعون اور حامان اور قارون کی طرف، تو انہوں نے کہا کہ یہ تو جادوگر ہے، جھوٹا۔
0: فَلَمْ

0: याद।
1: जो बात मैं तुमसे कहता हूँ तुम उसे आगे चलकर याद करोगे, और मैं अपना काम खुदा के सुपुर्द करता हूँ, बेशक खुदा बंदों को देखने वाला है।
0: فَوَقَاهُ اللَّهُ سَيِّئَاتِ مَا مَكَرُوا وَحَاقَ بِآلِ فِرْعَوْنَ سُوءُ الْعَذَابِ।
1: غرض خدا نے موسیٰ کو ان لوگوں کی تدبیروں کی برائیوں سے محفوظ رکھا اور فرعون والوں کو برے عذاب نے آ گھیرا۔

0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
2: ایک نیا انداز،
3: ایک نئی سوچ،
2: ایک نئی پہچان،
3: ایک نئی لگن.
2: UCP میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان.
3: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے.
2: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی،
3: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں، UCP نمبر 1.
2: جب ملتی ہے لگن،
3: محنت،
2: کامیابی اور خلوص،
3: تو بنتی ہے
2: UCP کی دنیا.
3: آپ سن رہے ہیں FM 92.6.
2: سنتے رہیے.
4: السلام علیکم. آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا. میں ہوں مریم ارشاد، لیکچر فیکلٹی آف میڈیا اینڈ ماس کمیونیکیشن، پروگرام فیکلٹی آر کے ساتھ. اس پروگرام کے ذریعے ہم بات کرتے ہیں اپنی فیکلٹی کے معتبر اساتذہ سے، نیٹ ورکنگ کے بارے میں، اسکلس کے بارے میں، پروفیشنل اپرچونیٹیز کی، اکیڈیمیا کی، آنٹرپرینیورشپ کی، نیو اسکلز اور ٹرینڈس کی، ایڈ پی آر کی اسپیشلائزیشن کی، فلم ٹی وی اینڈ ڈیجیٹل میڈیا کی اسپیشلائزیشن کی، اینڈ سو آن. اور آج جو ہمارے ساتھ اسٹوڈیو میں گیسٹ موجود ہیں، ان کا بہت گہرا تعلق ہے میڈیا انڈسٹری سے. آپ بخوبی سوچ کو حقیقت کا رنگ دینا جانتے ہیں. آپ اپنے اسٹوڈنٹس کو پریکٹیکل اور تھریٹیکل دونوں ایکسپیرینسز اتنے اچھے سے دیتے ہیں کہ اسٹوڈنٹس کی سوچ کا حصہ بن جاتا ہے. اور آپ پرنسپل لیکچرر ہیں فیکلٹی آف میڈیا اینڈ ماس کمیونیکیشن. میں بات کر رہی ہوں سر شاہد کی. السلام علیکم سر شاہد.
5: جی السلام علیکم مریم، کیسے ہیں؟
4: میں ٹھیک ہوں، آپ کیسے ہیں؟
5: الحمدللہ میں بھی ٹھیک ہوں.
4: اچھا سر، اگر ہم اسٹارٹ کرتے ہیں اپنی بات کو، تو میں یہاں سے پوچھنا چاہوں گی کہ آپ نے اپنی میڈیا انڈسٹری میں کیریئر کا آغاز کیسے کیا؟ کہاں سے سوچا کہ مجھے میڈیا کو جوائن کرنا ہے؟ یا ایز اے اسٹوڈنٹ آپ ہمیشہ سے سوچتے آئے تھے کہ میں میڈیا میں ہی جاؤں گا، مجھے انجینئرنگ اور میڈیا میں اگر چوز کرنا ہوا تو میں میڈیا ہی چوز کروں گا. کیسے آپ نے اپنی کیریئر کا آغاز کیا؟
5: بہت شکریہ آپ کا مجھے یہاں پہ انوائٹ کرنے کا اور اپنا گیسٹ بنانے کا. میڈیا میں آنے کا کوئی ایس ایچ میرا کوئی پلان نہیں تھا. یہاں پہ آنا کچھ آپ کہہ لیں کہ سڈن ہی رہا میرے لیے. 2005 میں میں جب اپنی گریجویشن سے کمپلیٹ کی تو میں ایک کالج میں پڑھا رہا تھا، اور اس کے بعد اچانک میڈیا کا ایک بوم جو کہ آپ کو نیوز کی فارم میں نظر آیا، پرائیویٹ چینلز کافی زیادہ بڑھے، تو وہ دیکھ کے مجھے ایک انٹرسٹ کریٹ ہوا اور مجھے تھوڑا سا شوق پیدا ہوا کہ میں کچھ میڈیا میں کروں. اور میڈیا میں اسپیشلی جو ایک ڈیجیٹل سائڈ ہے نا، جس میں کہ جو کہ اینیمیشن سے ریلیونٹ ہے، جو کہ حقیقت سے تو ہٹ کے لیکن اس میں حقیقت کا روپ ڈالنے کی کوشش کی جاتی ہے اینیمیشن کریئر میں، تو میرا بیسک انٹرسٹ تو اینیمیشن میں کریٹ ہوا کہ جو اینیمیشن تھی وہ کس طرح سے ایک نان ریئل چیز کو اب ریئلٹی کی فارم میں پیش کرتے ہیں، تو میرا انٹرسٹ اس میں ڈیولپ ہوا. اور وہ میں نے کچھ پرائیویٹلی اپنے گاؤں میں کچھ اینیمیشن کے کورسز خود سے ہی ڈاؤن لوڈ کر کے اور کرنے کی کوشش کی. اور اسی دوران میرے انکل جو کہ کینیڈا رہتے ہیں وہ وہاں سے آئے، تو انہوں نے بتایا کہ ان کے ایک دوست ہیں پروڈیوسر جو کہ لاہور میں ہیں اور وہ ڈراماز پروڈیوس کرتے ہیں، تو وہ مارکیٹ میں کام کرتے ہیں. تو وہ میرا ایک دم سے مجھے کلک کی یہ بات کہ کوئی ہے ایسا لنک جس سے میں یوٹیلائز کر سکتا ہوں اور میں میڈیا انڈسٹری کو جوائن کر سکتا ہوں. تو وہ جس ان کے بتانے پہ میں لاہور آیا، ان سے ملا، اور وہ ذرا ڈرامہ کی پروڈکشنز کیا کرتے تھے پرائیویٹلی اور جو کہ ڈفرینٹ ٹی وی چینلس پہ چلتے تھے، تو میں نے ان کو اپنے شوق کا بتایا. انہوں نے مجھے شروع میں منع کیا کہ آپ نائس انڈسٹری میں آؤ، یہ بہت زیادہ ٹائم کنزیومنگ بھی ہے اور اس میں آپ کا انٹرسٹ کا ہونا بہت زیادہ ضروری ہے. لیکن کیونکہ میں نے ایک پلان کیا ہوا تھا، سوچا اس وقت، ظاہر شروع سے پلان نہیں تھا لیکن اس وقت میں نے سڈن سوچا تھا کہ مجھے یہ کرنا ہے، اور ان کے ساتھ بھی میں نے کام کرنا شروع کیا پرائیویٹ ڈرامہ انڈسٹری میں. اور اس کا وہ بڑا اچھا ایکسپیرینس رہا مجھے کہ پرائیویٹلی کس طرح سے ایک چیز جو کہ ریٹن فارم میں ہے وہ ویژول اسکرین کے لیے کس طرح سے کریٹ ہوتی ہے، اور اس کی جو بھی ڈائنامکس تھے، جو بھی اس کی مشکلات تھیں، جو بھی اس کا اسکل سیٹ تھا، وہ میں نے وہاں اس کے ساتھ سیکھا. اور اس وقت میری ایجوکیشن نہیں تھی، کوئی بھی فارمل میڈیا کی ایجوکیشن نہیں تھی، اور میں نے اس سے 4-5 سال جب میں نے کام کیا اور مجھے پھر احساس ہوا کہ مجھے ایک ایجوکیشن کی بھی ضرورت ہے، कि अगर मीडिया में मैंने काम करना है, गो कि मैं बहुत अच्छे टीवी चैनल्स के साथ काम कर रहा था, लेकिन फिर भी मुझे कहीं ना कहीं कमी फील होती थी कि मीडिया में अगर आपने सर्वाइव करना है, अगर रहना है और एक अच्छी प्रोडक्ट लोगों को सामने लेके आनी, तो आपको एक बैकग्राउंड नॉलेज भी होना ज़रूरी है। तो फिर मैं इसकी स्टडी की भी तरफ आया और फिर मैंने फॉर्मल एजुकेशन जो मीडिया की होती है वो हासिल की।
4: अच्छा सर, जैसे अभी आप बात कर रहे थे कि आपने अपने कैरियर का आगाज़ जब किया तो किसी प्राइवेट चैनल के साथ किया काम करके, तो आपका पहला कैरियर के आगाज़ में पहला ऐसा ड्रामा या पहला ऐसा स्क्रिप्ट कौन सा था जिसको आपने विजुअलाइज होते हुए देखा और आपने सीखा कि अच्छा ये जो सोच है इसको हकीकत का रंग कैसे देना है?
5: अच्छा, जब मैंने स्टार्ट किया तो लाहौर में टीवी प्रोडक्शंस काफ़ी ज़्यादा थी एक ज़माने में, लाइक 2006 की बात है, और 2006 से 10 तक लाहौर में जो ड्रामा इंडस्ट्री है वो काफ़ी ज़्यादा काम हो रहा था। अब गो कि अब भी हो रहा है लेकिन अब निस्बतन कम हो रहा है। कराची में बहुत ज़्यादा इंडस्ट्री है हमारा, लाइक कुछ 70-80% काम कराची से हो रहा है, लाहौर में थोड़ी कम हो गई है प्रोडक्शंस, लेकिन उस वक्त एक बूम था लाहौर में। और स्पेशली जो ड्रामास की खास फॉर्म है जिसको हम सिटकॉम्स कहते हैं, सिचुएशन कॉमेडी, वो लाहौर की पहचान थी, क्योंकि कॉमेडी जो है वो पंजाब के रहने वाले लोग उसको ज़्यादा शायद कॉमेडी को एंजॉय करते हैं, और लफ्ज़ों में जो मज़ा है उसके ज़्यादा मीनिंग किस किस तरह से निकलते हैं, वो इंडस्ट्री जो है ना वो लाहौर में काफ़ी ज़्यादा थी। तो जो मेरा शुरू का एक्सपीरियंस रहा है पहले 4-5 साल का, वो सिचुएशनल कॉमेडी से रेलिवेंट ही है कि जब मैं यहाँ पे आया हूँ तो कुछ जियो के ड्रामास थे, अब मैं नाम तो शायद मैं उस तरह से ना आपको डायरेक्टली कोट करूँ, इंडस टीवी होता था उस पर, जैसे रबर बैंड वहाँ पे चल रहा था, भट्टी की बस होगी, कुछ ऐसे कॉमेडी है, कॉमेडी की थे, सिचुएशनल कॉमेडी थी, तो वो ड्रामास चल रहे थे, तो वो उसका मुझे एक्सपीरियंस रहा शुरू में। लेकिन उसके साथ साथ फिर कुछ जैसे सीरियल्स होते हैं जो लंबी ड्यूरेशन के ड्रामास होते हैं और मुसलसल कहानी होती है, तो सीरियल्स में भी काम करने का मौका मिला मुझे। और स्टार्ट में सारे ड्रामास थे, और ड्रामास वो के ऑलमोस्ट जियो पे, पीटीवी पे और एआरवाई पे ऐसे ड्रामास थे जिनके साथ मैं मुंसलिक रहा।
4: अच्छा सर, जैसे अभी आप बता रहे थे कि जब आपने अपने इस करियर का आगाज किया तो आपको भी कहा गया कि इस फील्ड में मत आए, अगर आपका इंटरेस्ट है तो करें, और इस फील्ड में इतना स्कोप नहीं है, चीज़ें उस तरह नहीं है। अक्सर मैंने सुना है कि स्टूडेंट्स बड़ा शिकायत करते हैं इस चीज़ के बारे में कि मैम हम गए थे और हमें बहुत बुरी तरह से उन्होंने जो है वो कह दिया कि आपको कुछ नहीं आता, आप कैसे सीखेंगे, आप सर्वाइव नहीं कर सकते। तो उन स्टूडेंट्स को आप किस तरह से गाइड करते हैं और उन्हें कैसे सिखाते हैं कि मीडिया इंडस्ट्री में सर्वाइव करने के लिए क्या क्या जरूरी है?
5: अच्छा, ऐसे है कि जो मीडिया की इंडस्ट्री है वो आपकी ना बहुत ज्यादा, आपका पैशन बहुत ज्यादा आपका रिक्वायर्ड होता है उस मीडिया की इंडस्ट्री में, और अगर आपके पास पैशन नहीं है और काम करने की लगन उस तरह से नहीं है तो आपके लिए मुश्किल हो जाता है। गो के बहुत आसान है, अगर आपका शौक है तो आप मीडिया में ना सिर्फ सर्वाइव कर सकते हैं बहुत, बल्कि एक्सेल कर सकते हैं बहुत अच्छे तरीके से। और आप देखते हैं कि आजकल भी और हमेशा से ही मीडिया जो है वो स्टार मेकर्स है, और यहाँ पे आने वाले लोग जो काम करते हैं वो पाकिस्तान के चूजन लोग होते हैं, कि वो लोग जो कि स्पेशल होते हैं किसी ना किसी खास फील्ड में, और वो ऑन स्क्रीन आते हैं और अपने आप को रिप्रेजेंट करते हैं पूरी दुनिया के सामने। तो फील्ड जो है डिमांडिंग जरूर है कि ये फील्ड जो है, और अगर आप बगैर किसी एम्बिशन के आते हैं, बगैर किसी सिर्फ लगन के आते हैं और बगैर किसी इंटरेस्ट के आते हैं, तो फिर आपके लिए मुश्किल हो जाता है, क्योंकि यहाँ पे आपको हर वक्त आप एक खास कंपटीशन में, और ये एक ऐसा कंपटीशन है जिसे सारी दुनिया देख रही है, तो आपको हर वक्त बेहतरीन से बेहतरीन और अच्छे से अच्छा काम करना है। स्टूडेंट्स के लिए होता है कि वो बहुत सारे ऐसे मीडिया को देखते तो हैं, उन्हें उसका वो चकाचौंध तो नज़र आती है कि वो क्या जो नज़र आ रहा लोग, लेकिन उनके पीछे उनकी स्ट्रगल नहीं नज़र आ रही होती कि आपको कितना ज़्यादा टाइम की डेडिकेशन कितनी चाहिए, मेंटल डेडिकेशन कितनी चाहिए, आपको स्किल सेट कितना चाहिए। तो वो जब उस लगन के बगैर आप आते हो स्टूडेंट्स जो, तो फिर उनके लिए मुश्किल होता है। और इसीलिए जो आपका जो सक्सेस रेट है, वो लोग जो कि एम्बिशियस होते हैं, वो स्टूडेंट्स जो एम्बिशियस होते हैं, जो कुछ करना चाहते हैं, जो टाइम ज़्यादा देते हैं, जो ज़्यादा हार्ड वर्किंग ज़्यादा होते हैं, उनके लिए तो ये फील्ड बहुत ज़्यादा बेहतर साबित होती है। लेकिन वो स्टूडेंट्स जो थोड़े से लेज़ी होते हैं या उसको उस तरह से जस्ट स्क्रीन पे आने का तो शौक होता है, लेकिन उसके पीछे वो जो मेहनत जो रिक्वायर्ड है वो नहीं अगर कर पाते तो फिर उनके लिए मुश्किल होता है। तो फिर जो स्टूडेंट्स हैं उनके लिए ज़रूरी है कि वो डेडिकेशन के साथ अगर इस फील्ड को समझते हैं कि उनके लिए ज़रूरी है, तो फिर उनको ज़रा एक्स्ट्रा वर्क करना पड़ेगा।
4: ठीक है, थैंक यू सो मच सर शाहिद इतनी मज़े की एडवाइस देने के लिए और स्टूडेंट्स को इतने अच्छे से समझाने के लिए। इसी के साथ चलते हैं एक छोटे से ब्रेक पे, इसके बाद आपसे दोबारा बात करते हैं सर शाहिद से उनकी एकेडेमिया के सफ़र के बारे में, स्टूडेंट्स के बारे में, अपॉर्चुनिटीज़ के बारे में। आप सुन रहे हैं FM 92.6, मैं हूं मरियम इरशाद, प्रोग्राम फैकेलिटी आर्ट के साथ।

0: ये आवाज है लाहौर की, लाहौर की। ये आवाज है यूसीपी की, यूसीपी की। तो सुनते रहिए एफएम 92.6 यूसीपी की दुनिया, यूसीपी की दुनिया।
1: सूफी सिंग्स हु दैट व्हिच इज, दैट व्हिच वाज, दैट व्हिच विल बी।
2: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان یوسیپی.

0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबे इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की।
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6 UCP की दुनिया। मैं हूं मरियम इरशाद, लेक्चर फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन प्रोग्राम फैकल्टी आर के साथ। इस प्रोग्राम के जरिए हम बात करते हैं अपनी फैकल्टी के मोतबर उस्तादजा से नेटवर्किंग के बारे में, स्किल्स के बारे में, प्रोफेशनल अपॉर्चुनिटीज़ की, एकेडीमिया की, एंटरप्रेन्योरशिप की, न्यू स्किल्स और ट्रेंड्स की, एड पी आर की स्पेशलाइजेशन की, फिल्म टीवी एंड डिजिटल मीडिया की स्पेशलाइजेशन की, एंड सो ऑन। और आज जो हमारे साथ स्टूडियो में गेस्ट मौजूद हैं, उनका बहुत गहरा ताल्लुक है मीडिया इंडस्ट्री से। आप बखूबी सोच को हकीकत का रंग देना जानते हैं। आप अपने स्टूडेंट्स को प्रैक्टिकल और थ्योरेटिकल दोनों एक्सपीरियंसेस इतने अच्छे से देते हैं कि स्टूडेंट्स की सोच का हिस्सा बन जाता है। और आप प्रिंसिपल लेक्चरर हैं फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन। मैं बात कर रही हूँ सर शाहिद की। अस्सलाम वालेकुम सर शाहिद
3: जी। अस्सलाम वालेकुम मरियम, कैसी हैं
2: आप? मैं ठीक हूँ, आप कैसे हैं?
3: अल्हम्दुलिल्लाह, मैं भी ठीक हूँ।
2: अच्छा सर, अगर हम स्टार्ट करते हैं अपनी बात को, तो मैं यहाँ से पूछना चाहूँगी कि आपने अपनी मीडिया इंडस्ट्री में करियर का आगाज कैसे किया? कहाँ से सोचा कि मुझे मीडिया को ज्वाइन करना है? या एज अ स्टूडेंट आप हमेशा से सोचते आए थे कि मैं मीडिया में ही जाऊंगा, मुझे इंजीनियरिंग और मीडिया में अगर चूज करना हुआ तो मैं मीडिया ही चूज करूंगा? कैसे आप अपने अपनी करियर का आगाज किया?
3: बहुत शुक्रिया आपका मुझे यहाँ पे इनवाइट करने का और अपना गेस्ट बनाने का। मीडिया में आने का कोई ऐसे मेरा कोई प्लान नहीं था। यहाँ पे आना कुछ आप कह लें कि सडन ही रहा मेरे लिए। 2005 में लाइक मैं जब अपनी ग्रेजुएशन से कंप्लीट की तो मैं एक कॉलेज में पढ़ा रहा था, और उसके बाद अचानक मीडिया के एक बूम जो कि आपको न्यूज़ की फॉर्म में नज़र आया, प्राइवेट चैनल्स काफ़ी ज़्यादा बढ़े, तो वो देख के मुझे एक इंटरेस्ट क्रिएट हुआ और मुझे थोड़ा सा शौक पैदा हुआ कि मैं कुछ मीडिया में करूं। और मीडिया में स्पेशली जो एक डिजिटल साइड है ना, जिसमें के जो कि एनिमेशन से रेलिवेंट है, जो कि हकीकत से तो हट के लेकिन उसमें हकीकत का रूप ढालने की कोशिश की जाती है एनिमेशन करियर में, तो मेरा बेसिक इंटरेस्ट तो एनिमेशन में क्रिएट हुआ कि जो एनिमेशन थी वो किस तरह से एक नॉन रियल चीज़ को अब रियलिटी की फॉर्म में पेश करते हैं, तो मेरा इंटरेस्ट उसमें डेवलप हुआ। और वो मैंने कुछ प्राइवेटली अपने गाँव में कुछ एनिमेशन के कोर्सेज खुद से ही डाउनलोड करके और करने की कोशिश की। और इसी दौरान मेरे अंकल जो कि कनाडा रहते हैं वो वहाँ से आए, तो उन्होंने बताया कि उनके एक दोस्त हैं प्रोड्यूसर जो कि लाहौर में हैं और वो ड्रामा प्रोड्यूस करते हैं, तो वो मार्केट में काम करते हैं। तो वो मेरा एकदम से मुझे क्लिक की ये बात कि कोई है ऐसा लिंक जिससे मैं यूटिलाइज़ कर सकता हूँ और मैं मीडिया इंडस्ट्री को ज्वाइन कर सकता हूँ। तो वो जिस उनके बताने पर मैं लाहौर आया, उनसे मिला, और वो ज़रा ड्रामा की प्रोडक्शंस किया करते थे प्राइवेटली और जो कि डिफरेंट टीवी चैनल्स पे चलते थे, तो मैंने उनको अपने शौक का बताया। उन्होंने मुझे शुरू में मना किया कि आप नाइस इंडस्ट्री में आओ, ये बहुत ज़्यादा टाइम कंज्यूमिंग भी है और इसमें आपका इंटरेस्ट का होना बहुत ज़्यादा ज़रूरी है। लेकिन क्योंकि मैंने एक प्लान किया हुआ था, सोचा उस वक्त, ज़्यादा शुरू से प्लान नहीं था लेकिन उस वक्त मैंने सडन सोचा था कि मुझे ये करना है, और उनके साथ भी मैंने काम करना शुरू किया प्राइवेट ड्रामा इंडस्ट्री में। और उसका वो बड़ा अच्छा एक्सपीरियंस रहा मुझे कि प्राइवेटली किस तरह से एक चीज़ जो कि रिटन फॉर्म में है वो विजुअल स्क्रीन के लिए किस तरह से क्रिएट होती है, और उसकी जो भी डायनामिक्स थे, जो भी उसकी मुश्किलात थी, जो भी उसका स्किल सेट था, वो मैंने वहाँ उनके साथ सीखा। और उस वक्त मेरी एजुकेशन नहीं थी, कोई भी फॉर्मल मीडिया की एजुकेशन नहीं थी, और मैंने इससे 4-5 साल जब मैंने काम किया और मुझे फिर एहसास हुआ कि मुझे एक एजुकेशन की भी ज़रूरत है कि अगर मीडिया में मैंने काम करना है, गो कि मैं बहुत अच्छे टीवी चैनल्स के साथ काम कर रहा था, लेकिन फिर भी मुझे कहीं ना कहीं एक कमी फील होती थी कि मीडिया में अगर आपने सर्वाइव करना है, अगर रहना है और एक अच्छी प्रोडक्ट लोगों को सामने लेके आनी, तो आपको एक बैकग्राउंड नॉलेज भी होना ज़रूरी है। तो फिर मैं इसकी स्टडी की भी तरफ आया और फिर मैंने फॉर्मल एजुकेशन जो मीडिया की होती है वो हासिल की।
2: अच्छा सर, जैसे अभी आप बात कर रहे थे कि आपने अपने करियर का आगाज़ जब किया तो किसी प्राइवेट चैनल के साथ किया काम करके, तो आपका पहला करियर के आगाज़ में पहला ऐसा ड्रामा या पहला ऐसा स्क्रिप्ट कौन सा था जिसको आपने विजुअलाइज होते हुए देखा और आपने सीखा कि अच्छा ये जो सोच है इसको हकीकत का रंग कैसे देना है?
3: اچھا جب میں نے اسٹارٹ کیا تو لاہور میں ٹی وی پروڈکشنز کافی زیادہ تھی ایک زمانہ میں, لائک 2006 کی بات ہے, اور 2006 سے 10 تک لاہور میں جو ڈرامہ انڈسٹری ہے وہ کافی زیادہ کام ہو رہا تھا. اب گو کہ اب بھی ہو رہا ہے لیکن اب نسبتاً کم ہو رہا ہے. کراچی میں بہت زیادہ انڈسٹری ہے ہمارا, لائک کوئی 70-80% کام کراچی سے ہو رہا ہے. لاہور میں تھوڑی کم ہو گئی ہے پروڈکشنز, لیکن اس وقت ایک بوم تھا لاہور میں, اور اسپیشلی جو ڈراماز کی خاص فارم ہے جس کو ہم سٹ کامس کہتے ہیں, سچویشن کامیڈی, وہ لاہور کی پہچان تھی. کیونکہ کامیڈی جو ہے وہ پنجاب کے رہنے والے لوگ اس کو زیادہ شاید کامیڈی کو انجوائے کرتے ہیں, اور لفظوں میں جو مزہ ہے اس کے زیادہ میننگ کس کس طرح سے نکلتے ہیں, وہ انڈسٹری جو ہے نا وہ لاہور میں کافی زیادہ تھی. تو جو میرا شروع کا ایکسپیرینس رہا ہے پہلے 4-5 سال کا, وہ سچویشنل کامیڈی سے ریلیونٹ ہی ہے. کہ جب میں یہاں پہ آیا ہوں تو کچھ جیو کے ڈراماز تھے, اب میں نام تو شاید میں اس طرح سے نہ آپ کو ڈائریکٹلی کوٹ کروں, انڈس ٹی وی ہوتا تھا اس پہ, جیسے ربر بینڈ وہاں پہ چل رہا تھا, بھٹی کی بس ہوگی, کچھ ایسے کامیڈی ہے, کامیڈی کی تھے, سچویشنل کامیڈی تھی, تو وہ ڈراماز چل رہے تھے. تو وہ اس کا مجھے ایکسپیرینس رہا شروع میں. لیکن اس کے ساتھ ساتھ پھر کچھ جیسے سیریلز ہوتے ہیں جو لمبی ڈیوریشن کے ڈراماز ہوتے ہیں اور مسلسل کہانی ہوتی ہے, تو سیریلز میں بھی کام کرنے کا موقع ملا مجھے. اور اسٹارٹ میں سارے ڈراماز تھے, اور ڈراماز ہو کے آلموسٹ جیو پہ, پی ٹی وی پہ اور اے آر وائی پہ, ایسے ڈراماز تھے جن کے ساتھ میں منسلک رہا.
2: اچھا سر, جیسے ابھی آپ بتا رہے تھے کہ جب آپ نے اپنے اس کیریئر کا آغاز کیا تو آپ کو بھی کہا گیا کہ اس فیلڈ میں مت آئیں, اگر آپ کا انٹرسٹ ہے تو کریں, اور اس فیلڈ میں اتنا اسکوپ نہیں ہے, چیزیں اس طرح نہیں ہیں. اکثر میں نے سنا ہے کہ اسٹوڈنٹس بڑا شکایت کرتے ہیں اس چیز کے بارے میں کہ میم ہم گئے تھے اور ہمیں بہت بری طرح سے انہوں نے جو ہے وہ کہہ دیا کہ آپ کو کچھ نہیں آتا, آپ کیسے سیکھیں گے, آپ سروائیو نہیں کر سکتے. تو ان اسٹوڈنٹس کو آپ کس طرح سے گائڈ کرتے ہیں اور انہیں کیسے سکھاتے ہیں کہ میڈیا انڈسٹری میں سروائیو کرنے کے لیے کیا کیا ضروری ہے؟
3: اچھا, ایسے کہ جو میڈیا کی انڈسٹری ہے وہ آپ کی نا بہت زیادہ, آپ کا پیشن بہت زیادہ آپ کا ریکوائرڈ ہوتا ہے اس میڈیا کی انڈسٹری میں. اور اگر آپ کے پاس پیشن نہیں ہے اور کام کرنے کی لگن اس طرح سے نہیں ہے تو آپ کے لیے مشکل ہو جاتا ہے. گو کہ بہت آسان ہے, اگر آپ کا شوق ہے تو آپ میڈیا میں نہ صرف سروائیو کر سکتے ہیں بہت بلکہ ایکسیل کر سکتے ہیں بہت اچھے طریقے سے. اور آپ دیکھتے ہیں کہ آج کل بھی اور ہمیشہ سے ہی میڈیا جو ہے وہ اسٹار میکرز ہے, اور یہاں پہ آنے والے لوگ جو کام کرتے ہیں وہ پاکستان کے چوزن لوگ ہوتے ہیں, کہ وہ لوگ جو کہ اسپیشل ہوتے ہیں کسی نہ کسی خاص فیلڈ میں, اور وہ آن اسکرین آتے ہیں اور اپنے آپ کو ریپرزینٹ کرتے ہیں پوری دنیا کے سامنے. تو فیلڈ جو ہے ڈیمانڈنگ ضرور ہے کہ یہ فیلڈ جو ہے, اور اگر آپ بغیر کسی ایمبیشن کے آتے ہیں, بغیر کسی صرف لگن کے آتے ہیں اور بغیر کسی انٹرسٹ کے آتے ہیں, تو پھر آپ کے لیے مشکل ہو جاتا ہے. کیونکہ یہاں پہ آپ کو ہر وقت آپ ایک خاص کمپٹیشن میں, اور یہ ایک ایسا کمپٹیشن ہے جسے ساری دنیا دیکھ رہی ہے, تو آپ کو ہر وقت بہترین سے بہترین اور اچھے سے اچھا کام کرنا ہے. اسٹوڈنٹس کے لیے ہوتا ہے کہ وہ بہت سارے ایز اے میڈیا کو دیکھتے تو ہیں, انہیں اس کا وہ چکا چون تو نظر آتی ہے کہ وہ کیا جو نظر آ رہا لوگ, لیکن ان کے پیچھے ان کی سٹرگل نہیں نظر آ رہی ہوتی کہ آپ کو کتنا زیادہ ٹائم کی ڈیڈیکیشن کتنی چاہیے, مینٹل ڈیڈیکیشن کتنی چاہیے, آپ کو اسکل سیٹ کتنا چاہیے. تو وہ جب اس لگن کے بغیر آپ آتے ہو اسٹوڈنٹس جو, تو پھر ان کے لیے مشکل ہوتا ہے. اور اسی لیے جو آپ کا جو سکسیس ریٹ ہے, وہ لوگ جو کہ ایمبیشیس ہوتے ہیں, وہ اسٹوڈنٹس جو ایمبیشیس ہوتے ہیں, جو کچھ کرنا چاہتے ہیں, جو ٹائم زیادہ دیتے ہیں, جو زیادہ ہارڈ ورکنگ زیادہ ہوتے ہیں, ان کے لیے تو یہ فیلڈ بہت زیادہ بہتر ثابت ہوتی ہے. لیکن وہ اسٹوڈنٹس جو تھوڑے سے لیزی ہوتے ہیں یا اس کو اس طرح سے جسٹ اسکرین پہ آنے کا تو شوق ہوتا ہے لیکن اس کے پیچھے وہ جو محنت جو ریکوائرڈ ہے وہ نہیں اگر کر پاتے تو پھر ان کے لیے مشکل ہوتا ہے. تو پھر جو اسٹوڈنٹس ہیں ان کے لیے ضروری ہے کہ وہ ڈیڈیکیشن کے ساتھ اگر اس فیلڈ کو سمجھتے ہیں کہ ان کے لیے ضروری ہے, تو پھر ان کو ذرا ایکسٹرا ورک کرنا پڑے گا.
2: ٹھیک ہے, تھینک یو سو مچ سر شاہد اتنی مزے کی ایڈوائس دینے کے لیے اور اسٹوڈنٹس کو اتنے اچھے سے سمجھانے کے لیے. اسی کے ساتھ چلتے ہیں ایک چھوٹے سے بریک پہ, اس کے بعد آپ سے دوبارہ بات کرتے ہیں سر شاہد سے, ان کی اکیڈیمیا کے سفر کے بارے میں, اسٹوڈنٹس کے بارے میں, اپرچونیٹیز کے بارے میں. آپ سن رہے ہیں FM 92.6, میں ہوں مریم ارشاد, پروگرام فیکلٹی آرٹ کے ساتھ.